0: छन्। राणा समुदायमा तिज पर्व आउन 15 दिन अगावै दिदी बहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ। 15 दिन अघि नै गाउँमा साबन कि डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको राणा थारू समुदायका जानकार भीमदत्त चौधका परशुराम राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसका दिन व्रतालु महिलाले राणा थारू समुदायका विभिन्न परिकार पुरी पापड सेमई पकौडा गुलगलाल लगायतका विशेष परिकार बनाएर पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गर्छन्। इन्डोनेसिया भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 47 पुगेको छ। फ्लोर्स टापु केन्द्र भएर गएको 7.7 म्याग्निच्युडको भुइँचालोपछि हजारौँ विस्थापित भएका छन्। उद्धारकर्मीले भग्नावशेषमा पुर्याएकाको खोजी गरिरहेका छन्। छुट्टी मनाउन गएकी बेथा सावेजले बिहान सबैले निद्रा भङ्ग हुने गरी भुइँचालो गएको बताउनु भएको छ।
1: At first I thought our hotel room was being burgled until sort of it was, I thought maybe a really strong gust of wind because we don't really get earthquakes like this in the UK.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: रेडियो BSBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BSBS गोरखा रेडियो हो
1: गोरखा

0: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। वडा नम्बर दुईको फारूलाका 54 वर्षीय उमार सिंह खत्री र चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। गए रातीको पहिरोमा परि 7 जना घाइते भएका छन्। वडा नम्बर दुईका रामबहादुर शाही, भद्राकाली कार्की, सिद्धिबहादुर कामी, वडा नम्बर एकका केदार कार्की, मनवीर चन्दरा, मोतीकला विक र मनिषा विक घाइते हुनु भएको हो। शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको खड्काले बताउनु भयो। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोस्ट रावत गाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गाणाको नेतृत्वमा टोली खटाइएको छ। यस्तै पहिरोबाट भेरी 3 जाजरकोट स्यालाका पूर्णबहादुर विकको 6 कोठे 2 तल्ले ढुङ्गा माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। स्यालाका भैरवी केसीका 2 वटा टिनका अस्थायी टहरा पनि पहिरोले सोहोरेको उहाँले बताउनुभयो। घटनास्थलमा प्रहरीको संयुक्त उद्धार टोली परिचालन गरिएको छ, तर टोली घटनास्थलसम्म पुग्न नसकेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सड़क अवरूद्ध भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले नुवाकोटका विभिन्न स्थानमा पहिरो नियन्त्रण र सुरक्षाका लागि माथहतका निकायलाई निर्देशन दिनुभएको छ।
1: उहाँले सूर्यगढी गाउँपालिका 1 सेम्ब्राङ भिर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सड़क आवागमन, विद्युत सेवा, डुवाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, रामचे र देवीथानका सड़क, दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नुभएको छ। क्षति न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।
2: अब देश चाहिँ एक किसिमले तपाईँको सङ्घीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
0: नेपाल आयल निगमले आज ग्यास वितरणका लागि 7 वटा बिक्री केन्द्र तोकेको छ। निगमका अनुसार टेकु परिसरमा नेपाल एसपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ। पशु सेवा शाखा चपली बुढा नीलकण्ठमा नेपाल एसपी र भानु उपलब्ध हुनेछ। यस्तै राधा स्वामी किर्तिपुरमा नेपाल एसपी, एभरेस्ट, सुगम, श्री कृष्ण, साई बाबा र श्री माया बिक्री हुँदैछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल एसपी र ओम ग्यास वितरण हुने निगमले जनाएको छ। यस्तै तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एसपी ग्यास वितरण हुने निगमले जनाएको छ। चन्द्रगिरी नगरपालिकाबाट लोकप्रिय नेपाल एसपी र श्री माया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल एसपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटीसी ग्यास वितरण हुने निगमले जनाएको छ। निगमले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित ग्यास बिक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ। निगमले हिजो काठमाडौँका 5 ठाउँबाट 6,802 सिलिण्डरमा खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ। गएको रातभर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमा रोकिनु परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले चितवन इच्छा कामना गाउँपालिका 5 सिमलधारामा सड़कमाथिबाट रूख सहितको सुक्खा पहिरो खसी बाटो दुईतर्फी अवरोध भएको जनाएको छ। बाटो खुलाउन कम्तीमा 7 घण्टा समय लाग्ने भएकाले नारायणघाटबाट काठमाडौँ आवत जावत रोकिएको प्रहरीको भनाइ छ। अहिले मुलुकभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णालीका केही र कोशी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो मुलुकभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका धेरै तथा कोशी र बागमतीका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै, बागमती र गण्डकीका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gorkha Radio. Come on, everybody, come closer. Come to the front.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: रोल्पामा पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ. लुङ्रीपाँच धैरेनीमा पहिरोले घर पुर्दा 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ. मध्यराति घरमाथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेकी गुरुङको मृत्यु भएको हो. स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाएर गुरुङलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ. उद्धारका लागि प्रहरी चौकी किला चौरको प्रहरी टोली बिहान 3 बजे घटनास्थल पुगेको छ. मुगलिन काठमाडौँ सड़क दुईतर्फी सञ्चालनमा आएको छ. 8 घण्टा लगाएर पहिरो पन्छाइएसँगै आज बिहान 6:15 बजेपछि सड़क दुईतर्फी सञ्चालनमा ल्याइएको हो. चितवनको इच्छा कामना गाउँपालिका 5 सिमलधाराको सड़कमा गैराती करिब 10:30 बजे सुक्खा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध भएको थियो. पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सड़क अवरूद्ध भएका कारण राजमार्गका विभिन्न ठाउँमा जाम भने कायमै छ. पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीले आग्रह गरेको छ. अविरल वर्षाका कारण मुलुकका विभिन्न ठाउँका सड़क अवरूद्ध भएका छन्. प्रहरी प्रधान कार्यालयले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्री पलाञ्चोक इलाम सिन्धुपाल्चोक रसुवा रूकुम पश्चिम सङ्खुवासभा लमजुङ मुस्ताङ चितवन रोल्पा लगायत सड़क खण्डमा यातायात प्रभावित भएको जनाएको हो. काभ्री पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा हरेक दिन साँझ 6 देखि बिहान 4 बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ. यो खण्डमा बिहान 4 देखि बेलुका 6 बजेसम्म सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ. मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपरान्ह 5 देखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ. इलाम 9 राजदुवालीमा हिलोले मेची राजमार्ग अवरूद्ध छ. यो ठाउँमा वैकल्पिक सड़कको व्यवस्था रहेको प्रहरीले जनाएको छ. सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी 4 किलो पहिरो लिपिङमा सड़क भाषिँदा यो खण्ड पनि अवरूद्ध भएको छ. रसुवाको उत्तर गया 5 खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रोबेसी कच्ची सड़क खण्ड अवरूद्ध छ. यस्तै रूकुम पश्चिमको आर्फिसकोट नगरपालिका 6 रिजेगाड खोला नजिक भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पनि पहिरोले अवरूद्ध भएको छ. सङ्खुवासभाको भोटखोला 3 सिरेक डाँडामा सड़क भाँसिँदा कोशी राजमार्गको खाँदबारी किमाथाङका सड़क खण्डमा यातायात अवरूद्ध छ. लमजुङको मर्स्याङदी 4 रामबजारमा पहिरो खसेपछि बेसीसर मनाङ सड़क पनि अवरूद्ध भएको छ. यता मुस्ताङको थासाङ 4 कैकु खोलामा पहिरोले बेनी जोमसम सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ. यस्तै रोल्पाको सुनिल स्मृति 4 काग डाँडामा पहिरोले भालुवाङ लिवाङ सड़क अवरूद्ध भएको छ. बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
4: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाई चितवनमा खकार परीक्षण तथा एचआईभी एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डुवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाई सञ्चालनमा ल्याउनु भएको थियो।
3: इन्डोनेसिया भुइँचालोमा ज्यान गुमाउनेको संख्या कम्तीमा 47 पुगेको छ। फ्लोर्स टापु केन्द्र भएर गएको 7.7 म्यागनिच्युडको भुइँचालोपछि हजारौं विस्थापित भएका छन्। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाको खोजी गरिरहेका छन्। छुट्टी मनाउन गएकी बेथा साभिजले बिहान सबैरै निद्रा भङ्ग हुने गरी भुइँचालो गएको बताउनु भएको छ।
5: Got up and woke up that we realized it was an earthquake.
3: इजरायलले 3 बालबालिका सहित 11 जनाको ज्यान जाने गरी लेबननमा गरेको आक्रमणको प्रतिरक्षा गरेको छ। आफ्ना सैनिक लक्षित आक्रमण गर्ने हिजबुल्ला नेता लक्षित आक्रमण गरिएको इजरायलको भनाई छ। लेबननका राष्ट्रपतिले आक्रमणपछि अमेरिका नेतृत्वमा भइरहेको वार्ताका लागि इजरायलले आफ्नो सन्देश दिएको बताएका छन्। इङ्ल्याण्ड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

छु डीजे भाइको टेन्सन छैन रक्सी पिलाको छु हल्ला नगर कोही उजुरी देला अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु जति पिउन

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गैराती पहिरोमा परेर थप एकजनाको मृत्यु भएसँगै बुधबार यता पहिरोमा परि रुल्पामा मात्रै मृत्यु हुनेको संख्या 17 पुगेको छ। अझै एकजना बेपत्ता छन्। लुङ्ग्री पाँच दहिरिनीमा पहिरोले घर पुर्दा 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मध्यराती घरमाथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेको गुरुङको मृत्यु भएको हो। स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाएर गुरुङलाई निकाल्ने प्रयास गरिरहेको बताइएको छ। उद्धारका लागि प्रहरी चौकी किला चौरको टोली बिहान 3 बजे घटनास्थल पुगेको थियो। यसअघि बुधबार थबाङमा पहिरोले बस्ती नै बगाउँदा 12 जनाको मृत्यु भएको थियो भने अझै एकजना बेपत्ता छन्। 2 जनाको बुटौलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बिहिबार सुनछहरी 2 फलवाङ र गिठेमा पहिरोले घर पुरिँदा 4 जनाको मृत्यु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले नुवाकोटका विभिन्न ठाउँमा पहिरो नियन्त्रण र सुरक्षाका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
4: उहाँले सूर्यगढी गाउँपालिका 1 सेम्ब्राङ भिर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सड़क आवागमन, विद्युत सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, राम्चे र देवीथानका सड़क, दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नुभएको छ। क्षति न्यूनीकरणका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।
5: अब देश चाहिँ एक किसिमले तपाईँको सङ्घीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
3: नुवाकोटको टोखा छहरी सड़क खण्डमा रोकिराखेको बस गुडेर भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। घाइते भएका 3 जनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्तेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेछापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी विपिन घिमिरेका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएकामा 2 जनाको अस्पताल पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो। कञ्चनपुरमा राणा थारू समुदायका महिलाले व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिएको छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने चलन रहे पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउँछन्। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदीबहिनीको घरमा गएर निम्तो दिने प्रचलन छ। 15 दिन अघि नै गाउँमा सावन कि डोला अर्थात पिङ हाल्ने प्रचलन रहेको राणा थारू समुदायका जानकार भीमदत्त चौधका परशुराम राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार तीजका दिन व्रतालु महिलाले राणा थारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमै, पकौडा लगायत विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गर्छन्। नेपाली काङ्ग्रेसको संस्थापन पक्ष इतर राष्ट्रिय भेलामा विभिन्न 5 प्रतिवेदनमाथि छलफल भएको छ। 3 दिने भेलाको 2 दिन शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। काङ्ग्रेसको गएको पुस 27 देखि 30 गतेसम्म भएको विशेष महाधिवेशन सले तत्कालीन महामन्त्री गगन कुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले काङ्ग्रेसको आधिकारिकता विवादबारे फेरि सुनवाई गर्दैछ। इंग्लैंड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रण खटिएका छन्। वेस्ट मिडल्यान्ड्सबाट विस्थापित डढेलो पीड़ितले आफ्नो निवास फर्किन अनुमतिका लागि माग गरेका छन्। तीमध्ये 19 जना घर जलेर पूर्णत नष्ट भएका पीड़ित छन्। डाक्टर लिन्डन वालले डढेलोका कारण आफूलाई घर छाड्न भनिएको बताउनु भएको छ।
2: Someone knocked at the door and said, you have to evacuate immediately because of wildfire risk. And so my wife and I sort of picked up the dog and got out.
3: Aile samaka khabar ekrai namaskar.
1: Yo, BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: जाजरकोट पहिरोमा परि एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। अविरल वर्षापछि भेरी नगरपालिका दुई जाजरकोट रिसाङमा पहिरो गएको हो। जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार रिसाङका 52 वर्षीय केदार कार्कीको मृत्यु भएको हो। पहिरोमा परि 54 वर्षीय उमा सिंह खत्री, 70 वर्षीय भीमबहादुर कार्की र 87 वर्षीय रति खत्री बेपत्ता हुनुभएको छ। 9 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको नेपालगंज नर्सिङ अस्पताल, 2 जनाको कोहलपुर मेडिकल कलेज र 3 जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ अनि 3 जना उपचारपछि घर फर्केका छन्। प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गर्दै वडाका 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सारिएको छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
4: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ सञ्चालनमा ल्याउनु भएको थियो।
3: नेपालमा सन् 2021 देखि 2026 सम्म 470 अर्ब बढी रूपियाँ बराबरका सवारी साधन र पाठ पूर्जा आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार यो अवधिमा 470 अर्ब 50 करोड मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पाठ पूर्जा आयात भएका हुन्। 5 वर्षको आयातको 58% भन्दा बढी मोटर कार र मोटरसाइकलले ओघटेको पाइएको छ। सन् 2025-26 मोटर कारमा मात्रै 36 करोड 45 लाख रुपियाँ बाहिरिएको छ भने मोटरसाइकलमा 36 करोड 7 लाख रुपियाँ बाहिरिएको छ। त्यस्तै मालवाहक सवारीमा 11 करोड 1 लाख रुपियाँ, बसमा 9 करोड 81 लाख रुपियाँ बाहिरिएको छ। साइकलमा 2 करोड 55 लाख, 3 पाङ्रे सवारीमा 1 करोड 5 लाख, जीप, कार, भ्यानमा 29 लाख तथा अन्य क्यारेजमा 16 लाख बाहिरिएको छ। विशेष डिजाइनका सवारीमा 1 लाख र ट्रेलरमा 2 करोड 18 लाख गरी 124 अर्ब 23 करोड रुपियाँ बाहिरिएको केन्द्रको तथ्याङ्क छ। मधेसको महोत्तरी सहित मिथिला क्षेत्रमा झुलनोत्सव पर्व शुरू भएसँगै झुला गीत गुन्जन थालेका छन्। मिथिला क्षेत्रमा विष्णु र लक्ष्मी भक्तिका गीत गुन्जन थालेका हुन्। झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाउने चलन छ। गएको साँझ मटिहानीको लक्ष्मी नारायण मन्दिरबाट लक्ष्मी नारायणका प्रतिमा डोलीमा राखेर बाजागाजा साथ झुला घर पुर्याएर पर्व शुरू भएको छ। हिन्दू परम्पराका आराध्य देव मानिने भगवान श्री विष्णु र भगवती लक्ष्मीको पुकार गरिने यो पर्वमा श्री देवदेवीका यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलनामा राखेर भक्ति गीतको लयमा झुलाउने गरिन्छ। महोत्तरीका राम जानकी लक्ष्मी नारायण र राधाकृष्ण मन्दिर र वैष्णव मठहरूमा झुला महोत्सवमा साधु सन्त सहित सर्वसाधारण झुमेका देखिन्छन्। साउन पूर्णिमाका दिन यो पर्व समापन गरिन्छ। ललितपुर लगनखेलको ऐतिहासिक सप्तपाताल पोखरी पुननिर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मसिन र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुननिर्माण गरेको हो। 2061 सालमा शुरू भएको कानूनी लडाईँपछि सर्वोच्च अदालतले 2076 अतिक्रमित 14 रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता लाउने प्रक्रिया शुरू भएको थियो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ:
5: त्यो बेलामा पाटनवासीलाई सिँचाई अनि खाने पानीको व्यवस्थापनमा सप्तपाताल पोखरीले निकै नै महत्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जियन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भारतीय प्रधान सेनापति जनरल धीरज सेठ आज काठमाडौँ आउँदै हुनुहुन्छ। आज अपरान्न जनरल सेठ काठमाडौँ आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हाले यता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। काठमाडौँ बसाएका क्रममा जनरल सेठले प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाह, प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 2026 जुन 30 भारतको प्रधान सेनापतिको पद सम्हाल्नुभएका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लाग्नु भएको हो। उहाँको काठमाडौँ बसाईको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन्। यद्यपि उहाँले सैनिक मञ्च टुँडिखेल गएर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्ने कार्यक्रम छ। साथै राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम छ। जनरल सेठले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका 2 सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने खाली गण्डकी करिडोरको बेनी जोमसम खोरालाई सड़कको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सड़कमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी जोमसम खोरालाई सड़क आयोजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा,
4: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरो को स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट, एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने, र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन, त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: बर्खायाम शुरू भए ता यो वर्ष बेनी जोमसम सड़क सबैभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। जाजरकोटको भिरी नगरपालिका 2 रिसाङ क्षेत्रमा पहिरोमा परि मृत्यु हुनेको संख्या 3 पुगेको छ। पहिरोमा परि बेपत्ता भएका 2 खोजी भइरहेको छ। गएको साँझ पहिरोमा परि बेपत्ता भएका 4 54 उमार सिंह खत्री र 83 रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो। यस्तै जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगंज रेफर गरिएका भेरी 2 सालधाराका 52 केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार भेरी 2 62 रामबहादुर शाही, 45 सिद्धि बहादुर खामी, 58 कमला कार्की र 23 अनिता कार्की, 10 युनिस साई र 45 सुन्तली चदरा तथा 61 भद्रकला कार्की घाइते हुनुभएको छ। घाइतेमध्ये रामबहादुर साई र भद्रकलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा परेका मध्ये भेरी 2 चिसापानीका 70 भीमबहादुर कार्की, भेरी 2 गैरी गाउँका 14 हरिश विक अझै बेपत्ता हुनुहुन्छ। पहिरोपछि घरबाट निस्किएका हरिश त्यसपछि सम्पर्कविहीन रहेको बताइएको छ। बेपत्ताको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोले स्थानीय 8 घरमा समेत क्षति पुर्याएको छ। तनहुँको कृषि सामग्री कम्पनी दमौलीले 1 अवधिमा 2,700 मेट्रिक टन भन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 2,766.67 मेट्रिक टन मल बिक्री गरेको छ। कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार यो अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री भएको छ।
5: बिक्री चाहिँ अब मन्त्रालय अन्तर्गत अब कोटा आउँछ, त्यसपछि स्थानीय तहमा गएको कोटाको स्थानीय मल व्यवस्थापन समितिले कोटा छुट्याएर हामीलाई हाम्रो डिलर मातालाई कोटा छुट्याइदिनुहुन्छ। त्यो कोटा लिएर उहाँहरू यहाँ हाम्रो कार्यालयमा आउनुहुन्छ अनि हाम्रो डिलर लिनुभएको विक्रेतालाई कोटा बनाउनुको मल चाहिँ हामी त्यो अनुसारले चाहिँ उपलब्ध गराउँछौँ।
3: स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ।
6: बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 जना आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ।
1: यो BFBS Gurkha Radio हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेपाली काङ्ग्रेसको इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेला आज सकिँदैछ. गत 29 गतेदेखि काठमाडौँको सुकेधाराको मेराकल पार्टी प्यालेसमा भइरहेको भेलाको आज अन्तिम दिन विभिन्न सांगठनिक र राजनैतिक एजेण्डाहरूमा छलफल गरेर निष्कर्ष निकालिने कार्यक्रम छ. भेलाको अन्तिम दिनको कार्यतालिकाबारे जानकारी दिँदै काङ्ग्रेसकी नै वर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले अहिले प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी र छलफलको काम भइरहेको बताउनु भएको छ. प्रदेश संयोजकहरूको सम्बोधनपछि इतर समूहका केही शीर्ष नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ. खतिवडाका अनुसार नेताहरूको सम्बोधन सकेपछि आज अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरिनेछ. पत्रकार सम्मेलन मार्फत भेलाले पारित गरेका विशेष प्रस्तावहरू र तीन दिने राष्ट्रिय भेलाको निष्कर्ष सार्वजनिक गरेपछि भेलाको समापन हुनेछ. नेपाल अल निगमले आज खाना पकाउने ग्यास वितरणका लागि 7 बिक्री केन्द्र तोकेको छ. निगमका अनुसार टेकु परिसरमा नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र ग्यास सागर ग्यास वितरण गरिँदैछ. पशु सेवा शाखा चपली बुढा नीलकण्ठमा नेपाल एचपी र भानु ग्यास वितरण हुँदैछ. यस्तै राधास्वामी कृतिपुरमा नेपाल एचपी एभरेस्ट सुगम श्रीकृष्ण साईबाबा र श्रीमाया बिक्री भइरहेको छ. नयाँ बजार जुडो हल परिसरबाट नेपाल एचपी र ओम ग्यास वितरण हुँदैछ. यस्तै तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण भइरहेको निगमले जनाएको छ. चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया वितरण हुँदैछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल एचपी सूर्य सागर एभरेस्ट सुगम र एसटीसी बिक्री गरिँदैछ. नेपाल निगमले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित ग्यास बिक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ. निगमले हिजो काठमाडौँका 5 स्थानबाट 6,802 सिलिण्डरमा खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ. बाढी पूर्वानुमान महाशाखाले कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई कमला बबई राप्ती पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा आगामी 24 घण्टामा बाढी बहाव बढ्ने सम्भावना रहेको बताएको छ. आज काठमाडौँ सहित 28 जिल्ला र आसपासका ससाना नदीमा बाढी उत्लने र जोखिम हुने सम्भावना रहेको पनि बाढी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ. नदी आसपासका बासिन्दालाई सुरक्षित र सजग रहन महाशाखाले आग्रह गरेको छ. जाजरकोटको भेरी दुई रिसाङ क्षेत्रमा लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या 3 पुगेको छ. पहिरोमा बेपत्ता भएका दुईजनाको खोजी जारी छ. शनिबार हिजो साँझ आएको पहिरोमा परी बेपत्ता भएका चारमध्ये 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो. यसै गरी नेपालगंज रिफर गरिएका भेरी दुई सलधाराका 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ. प्रहरीका अनुसार भेरी दुईका रामबहादुर शाही सिद्धिबहादुर कामी कमला कार्की अनिता कार्की युनिस शाही सुन्तली चदारा र भद्रकला कार्तिक कार्की घाइते हुनुभएको छ. घाइतेमध्ये अवस्था गम्भीर रहेका रामबहादुर शाही र भद्रकला कार्कीलाई नेपालगंज र सुर्खेत पठाइएको छ. पहिरोमा परेका मध्ये भेरी दुई चिसा पानीका 70 वर्षीय भीमबहादुर कार्की र भेरी दुई गैरी गाउँका 14 वर्षीय हरिश बिक अझै बेपत्ता हुनुहुन्छ. पहिरोपछि घरबाट निस्किएका हरिश त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ. बेपत्ताको खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरी नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ. पहिरोले स्थानीय 8 घरमा समेत क्षति पुर्याएको छ. अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिम फौज फर्किएको 5 वर्षगाठ मनाएको छ. तत्कालीन अमेरिकी राजदूतावास बाहिर बख्तरबन्द गाड़ी र जिहादी तालिबान झण्डा देखाएर वर्षगाठ मनाइएको हो. थप जानकारी बीबीसी संवाददाता इयान म्याकविलियमबाट.
4: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread as a result of international isolation.
3: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। बिहिबार तोलामा 4,600 रुपियाँ घटेको सुनको भाव आज प्रतितोला 3,600 रुपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,05,200 रुपियाँमा किनबेच भइरहेको छ। शुक्रबार पनि सुन प्रतितोला 3,01,600 रुपियाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा 4,660 रुपियाँमा कारोबार भएको चाँदी शुक्रबार भने 4,710 रुपियाँमा कारोबार खबर यति नै।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जाजरकोटको फेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ। हिजो बेलुका पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव आज बिहान फेला परेको हो भने यसअघि पहिरोमा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो। पहिरोमा परेर भेरी नगरपालिका दुई चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र सोही बडाकी करिब 87 वर्षीय रति खत्री उहाँका छोरा 54 वर्षीय ओमासिया खत्रीको मृत्यु भएको हो। उपचारको क्रममा भेरी नगरपालिका दुईका करिब 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज गोलपुरमा मृत्यु भएको जाजरकोटका डिएसपी बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरोमा परेर 6 जना घाइते भएका छन्। प्रभावित क्षेत्रका 200 भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। 30 साउन दिउँसो करिब 4 बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका दुई रेसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनका साथै केही परिवार विस्थापित भएका छन्। भारतका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धौ बडेलको निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगबाट पीड़ित 90 वर्षीय धौ बडेल क्यानाडाको क्यालगिरीमा निधन भएको हो। अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई छोरीको घरमा राखिएको थियो। त्यही क्रममा उहाँको निधन भएको ज्वाई ज्योति वैद्यले जानकारी दिनुभएको छ। उहाँका 4 छोरीमध्ये 3 जना क्यानाडा र 1 जना अमेरिकामा हुनुहुन्छ। नेकपा एमालेको तत्कालीन सरकारले उहाँलाई 2051 माघ 18 गते भारतका लागि नेपाली राजदूत बनाएको थियो। भक्तपुर पुर्ख्यौली घर भएका उहाँको जन्म 1992 फागुनमा सिराहामा भएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 6 वटा विद्यालय भवनको मर्मत सम्हार फर्निचर निर्माण लगायतका काम गरिदिएको छ। ट्रस्टको 18 लाख रूपियाँ लागतमा विद्यालयको मर्मत सम्हार गरिएको एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुवाङले बताउनु भएको छ।
4: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्हारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 वटा स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले 2,70,000 को बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोखी मुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो। जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 को लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्युदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 को लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो र टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो। चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 नम्बर वडाको दावा भन्ने ठाउँमा पर्छ त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको बाट थियो है। टोटल 3,50,000 को लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ। जनता प्राइमेरी स्कुल तेन्के मयन गाउँपालिका 5 मजौले खावा भन्छ रुफ रिपेयर बिल्डिङको मर्मत सम्हारको लागि चाहिँ 2,70,000 जिडब्लुटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3 लाखको लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिफर्म अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18 लाख जति जिडब्लुटीको तर्फबाट चाहिँ कन्ट्रिब्युसन भएको थियो।
3: अस्ट्रेलियाको डार्बिनमा भएको पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई 9 विकेटले पराजित गरेको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बङ्गलादेशले 1 विकेट गुमाएर पुरा गर्दै जित हात पारेको हो। यो जितसँगै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाले क्रिकेट टोलीलाई टेस्टमा पराजित गर्छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालमा 2021-देखि 26-सम्म 470 अर्ब बढी रुपियाँ बराबरका सवारी साधन र पाटपुर्जा आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार यो अवधिमा 470 अर्ब 50 करोड मूल्य बराबरका मोटरसाइकल कार जीप बस ट्रकदेखि टायर इन्जिन ब्याट्री र अन्य पाटपूर्जा आयात भएका हुन्। 5 वर्षको आयातको 58% भन्दा बढी मोटर कार र मोटरसाइकलले ओघटेको पाइएको छ। सन् 2025-26 मोटर कारमा मात्रै 36 करोड 45 लाख रुपियाँ बाहिरिएको छ भने मोटरसाइकलमा 36 करोड 7 लाख रुपियाँ बाहिरिएको छ। त्यस्तै मालवाहक सवारीमा 11 करोड 1 लाख रुपियाँ, बसमा 9 करोड 81 लाख रुपियाँ बाहिरिएको छ। साइकलमा 2 करोड 55 लाख, 3 पाङ्ग्रे सवारी 1 करोड 5 लाख, जीप कार भ्यानमा 29 लाख तथा अन्य क्यारेजमा 16 लाख बाहिरिएको छ। विशेष डिजाइनका सवारीमा 1 लाख र ट्रेलरमा 2 करोड 18 लाख गरी 124 अर्ब 23 करोड रुपियाँ बाहिरिएको केन्द्रको तथ्याङ्क छ।
4: बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
5: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई चितवनमा खकार परीक्षण तथा एचआईभी एचसिबी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई सञ्चालनमा ल्याउनु भएको थियो।
4: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 6 वटा विद्यालय भवनको मर्मत समार फर्निचर निर्माण लगायतका काम गरिदिएको छ। ट्रस्टको 18 लाख रुपियाँ लागतमा विद्यालयको मर्मत सम्हार गरिएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ
6: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्हारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 वटा स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले 2,70,000 को बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोखी मुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो। जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 को लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्योदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 को लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो र टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो। चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 नम्बर वडाको दावा भन्ने ठाउँमा पर्छ त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको बाट थियो है। टोटल 3,50,000 को लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ। जनता प्राइमेरी स्कुल तेन्के मयङ गाउँपालिका 5 मजौले खावा भन्छ रुफ रिपेयर बिल्डिङको मर्मत सम्हारको लागि चाहिँ 2,70,000 जिडब्लुटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिसर्च अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18,00,000 जति।
1: यो BFBS कुल खबर रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: काङ्ग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भए भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। हिजोको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी, डाक्टर प्रकाशन महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका हुन्। चितवनमा आज बिहान मान्छेलाई आक्रमण गरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका एक डिपाट बस्तीमा प्रवेश गरेर बाघले स्थानीय 60 वर्षीय ठाकुर अधिकारीलाई घाइते बनाएको थियो। बिहान 7:15 बजेतिर बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उहाँको तेघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती सहित घटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान 11:30 बजे डाट गरेर बाघलाई नियन्त्रणमा लिएको हो। पूर्वी इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएको अल जजिराले जनाएको छ। 7.7 म्याग्निच्युडको भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि करिब 341 पराकम्प समेत गएको अधिकारीहरूले बताएका छन्। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्टाभियानका अनुसार भूकम्पमा परि 36 गम्भीर घाइते भएका छन्। 87 जनालाई सामान्य चोट लागेको छ। इण्डोनेसियाको विपद व्यवस्थापन निकाय बीएनपीभीका अनुसार भूकम्पबाट सिक्का रिजेन्सीमा 3,300 बढी मानिस घरबाट विस्थापित भएका छन्। कतिपय विस्थापितलाई खेलकुद रंगशालामा राखिएको छ। बन्दरगाह सागर माउरेमेमा केही स्थानीय भत्किएका घर बाहिर त्रिपाल टाँगेर बसेका छन्। केही घाइतेलाई स्थानीय अस्पताल बाहिर अस्थायी शिविरमा उपचार गरिएको छ। बीएनपीभी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार यान्तोका अनुसार भूकम्पबाट 150 घर ध्वस्त भएका छन्। करिब 200 घरमा क्षति पुगेको छ। नोजेक्यो रिजेन्सीमा करिब 2,000 अस्थायी आश्रयस्थलमा सारिएको छ। उद्धारका लागि हेलिकप्टर जहाज परिचालन गरिएको छ। जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा फोरिएर मृत्यु हुनेको संख्या 4 पुगेको छ। हिजो बेलुकी पहिरोमा परेर बेपत्ता भएका 3 जनाको शव आज बिहान फेला परेको हो। यसअघि पहिरोमा परेर घाइते भएका 1 जनाको उपचारका क्रममा मृत्यु भएको थियो। पहिरोमा परि भेरी नगरपालिका 2 चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र सोहीवडाकी करिब 87 वर्षीय रति खत्री, उहाँका छोरा 54 वर्षीय उमासिंह खत्रीको मृत्यु भएको हो। उपचारका क्रममा भेरी नगरपालिका 2 करिब 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरोमा परेर 6 घाइते भएका छन्। प्रभावित क्षेत्रका 200 बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। 30 साउन दिउँसो करिब 4 बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका 2 रिसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। अस्ट्रेलियाको डार्बिनमा भएको पहिलो टेस्टमा बंगलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई 9 विकेटले पराजित गरेको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले 1 विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। यो जितसँगै बंगलादेशले पहिलो पटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाली क्रिकेट टोलीलाई टेस्टमा पराजित गरेको छ। बंगलादेशले पहिलो इनिङमा 426 रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको टोली पहिलो इनिङमा 198 रन र दोस्रो इनिङमा 284 रनमा अल आउट भएको थियो। यो जित बंगलादेशका लागि निकै महत्वपूर्ण बनेको छ। एक साता अघि मात्र अस्ट्रेलिया एक दिवस विरुद्ध सप्ताहको अभ्यास खेलमा 54 रनमै अल आउट भएको बंगलादेशले त्यही अस्ट्रेलियाको विश्वकै शीर्ष टोलीलाई शानदार रूपमा पराजित गरेको हो। गत वर्ष राजनीतिक कारणले T20 विश्वकप गुमाएको बंगलादेशका लागि यो जित विशेष उपलब्धि बनेको छ। अब सिरिजको दोस्रो टेस्ट अगस्त 22 शुरू हुनेछ। भारतका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धौबडेलको निधन भएको छ।
2: यो PFBS गोर्खा रेडियो

0: Radio. Gorkha Radio. जाजरकोटको भेरी दुई चिसापानीमा पहिरोमा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्ष भीमबहादुर कार्कीको शव घरबाट झन्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी दुईका 55 वर्षीय केदार कार्कीको उपचारको क्रममा नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा परेर बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका दुई रिसाङ क्षेत्रका झन्डै 70 घर परिवारका 200 जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितहरूलाई अहिले रिसाङको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी निरन्तर परिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनु पर्यो भनेर सहभागीले मञ्चमा चिट पठाएका थिए। जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको दोहोर्याउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको हो।
1: व्यक्तिगत रूपमा पुरा हिन्दू हो, हेर्नुहोस्, मलाई कसैले मलाई हिन्दू धर्म छैन। नेपाल के हुने के हो, धार्मिक स्वतन्त्र हुन्छ भन्ने हुनुपर्छ भन्ने छु म। नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाल जनता हातमा छ, तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुन पाउँदैछ भन्ने चाहिँ पाइँदैन। म हिन्दू हो, हिन्दू हिन्दू, त्यस कारण चाहिँ पशुपतिनाथ जान्छु म, पशुपतिनाथको पूजा गर्छु मैले, पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू, र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने गुराजीले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैले हामीले सम्मान गर्नुपर्छ, त्यसलाई सम्मान गर्छु। मैले भनिसकेँ म अघि हिन्दू हो भनेर, अरू धर्म विरोधी होइन नि, क्रिस्चियनको विरोधी हो म, न मुस्लिमको विरोधी हो, न अरू राई लिम्बू कसैको विरोधी होइन।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकिलेको दावी गर्नुभएको हो।
2: एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न सक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त।
0: वाणिज्य बैंकहरूले भदौ महिनाको लागि ब्याज दर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याज दर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल ब्याङ्क, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, कुमारी र सिद्धार्थ ब्याङ्कले मुद्दतीको ब्याज दर घटाएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ ब्याङ्क र नेपाल ब्याङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल ब्याङ्कले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याज दर घटाएको छ। नबिल प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी सानीमा माछापुस्रे कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट हिमालय, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 ब्याङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। पूर्वी इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 51 पुगेको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका अल्जजिराले जनाएको छ। 7.7 म्याग्नेच्युडको भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि करिब 341 पराकम्प समेत गएको अधिकारीहरूले बताएका छन्। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्चाभियानुसका अनुसार भूकम्पमा परि 36 गम्भीर घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिलोमा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झनै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी 2 का

0: 59 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा परेर बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रति खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। पहिरोको उच्च जोखिममा रहेका बेहेरी दुई रिसाङ क्षेत्रका झनै 70 घर परिवारका 200 जना स्थानीयलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितहरूलाई अहिले रिसाङको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको प्रहरीले जनाएको छ। पानी निरन्तर परिरहेकोले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरेको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ। महासंघले विज्ञप्ति निकालेर हाल बजारमा आवश्यकता भन्दा बढ़ी करिब 80 लाख सिलिण्डर छरिएको बताएको छ। यति ठूलो संख्यामा सिलिण्डर हुँदाहुँदै पनि नयाँ सिलिण्डर बिक्री गर्ने कार्य नरोकिएकोले आगामी वर्ष यो समस्या थप जटिल बन्ने निश्चित रहेको महासंघले चेतावनी दिएको छ। ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ। महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलर मार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा विक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनु पर्यो भनेर सहभागीले मञ्चमा चिट पठाएका थिए। जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको दोहोर्याउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको हो।
1: मलाई कसैले मलाई हिन्दू धर्म जान्छ, नेपाल के हुने के हो, धार्मिक स्वतन्त्र हुन्छ भन्ने पर्छ भन्ने गर्छु म। नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली जनता हातमा छ, तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुन पाउँदैन भन्नु चाहिँ पाइँदैन। म हिन्दू हिन्दू हिन्दू त्यस कारण चाहिँ पशुपतिमा जान्छु म, पशुपतिलाई पूजा गर्छु मैले, पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने गुराजीले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैले हामीले सम्मान गर्नुपर्छ, त्यसलाई सम्मान गर्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको हो।
2: एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गर्नुभएको छ। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गर्नुभएको हो।
3: कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ। लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ। सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो PFBS गोर्खा रेडियो

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ. आज काठमाडौँमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीको आन्तरिक एकता र सुदृढीकरणमा जोड़ दिनुभएको हो.
4: त्यो सम्मेलन एकताबद्धको लागि गरेको हो. त्यही एकताबद्धका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ. भोलिको दिनमा पनि हामी एकै ठाउँमा उभिनुपर्छ. तपाईँहरूले पारित गरेका सम्पूर्ण जति पनि पाँचवटा मुद्दाहरू छन् म तपाईँलाई धन्यवाद दिन चाहन्छु. र यसै गरी मलाई संयोजक बनाइदिनु भयो उहाँहरूले. मलाई त लागेको थियो म गर्न सक्छु कि सक्दिनँ. तपाईँहरूको सहमतिले तपाईँहरूले गरेर यो सफल भएको. यहाँका तिता मिठा कुराहरू सम्झिँदै हामीलाई नबिर्सिनु होला. हामी फेरि पनि यस्ता किसिमका आयोजनहरू गरेर तपाईँहरूलाई बोलाउँछु. सक्छौँ भने हामी तपाईँहरूकै

0: जम्मा गरेर भेलाहरु आयोजना गर्ने प्रतिबद्धता पनि गर्छु।
1: नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित वामपन्थी आन्दोलन अब के गर्ने विषय राष्ट्रिय बहसमा बोल्दै उहाँले गएको प्रतिनिधि सभाको चुनावमा एमाले पार्टीको सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमत बाहेक वर्ग र समुदायको जनमत नपाएको बताउनु भएको हो।
2: नेकपा काल भित्रको अन्तर संघर्ष र त्यस क्रममा नेताहरूले एकले अर्कालाई आलोचना गर्नका लागि प्रयोग भएका क्षुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बने। अब हामी त्यो सत्यले स्वीकार गर्दैनौँ। एक प्रकारले भन्नुहुन्छ भने मिलेका बेलामा हामी अत्यन्त मित्र मित्रको भाषामा मिल्ने, जब बहस र विवाद हुन थाल्दछ त्यसपछि हामी हदैसम्मको शत्रुतापूर्ण भाषा प्रयोग गर्ने। भाषा यस्तो चिज हो जसलाई तपाईँले सही ढङ्गले प्रयोग गर्न सक्नुहुन्न भने तपाईँले गरेको विरोध र असहमति पनि रचनात्मक हुन सक्दैन। विरोध र असहमतिहरू रचनात्मक बनाउन नसक्ने हो भने त्यो विद्रोहको कुनै अर्थ हुँदैन। त्यसले घृणा मात्र पैदा गर्छ, त्यसले असमझदारी मात्रै पैदा गर्छ र त्यसले कम्युनिस्ट आन्दोलनका नेता र आन्दोलनप्रति नै अनास्थार अविश्वास जन्माउने काम गर्दछ, जुन काम हामीले नेकपाभित्रको अन्तर सङ्घर्षका क्रममा भोगेका छौँ।
1: नेपाल निगमले ग्यास नहुँदा शास्ति खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका सात ठाउँबाट ग्यास दिएको छ। निगमले हिजो पाँच ठाउँबाट ग्यास बिक्री गरेको थियो। आज पशु सेवा शाखा चपली बुढाले नकण्ठ, राधास्वामी कृतिवन, नयाँ बजार, जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टिकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको छ। निगमले अति आवश्यक परेका उपभोक्तालाई मात्र तोकेको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन निगमले सूचना जारी गरेको छ। धनुषामा आर्थिक वर्ष 2082-83 246 उद्योग तथा फर्म खारेज भएका छन्।
3: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारेज भएका हुन्। यो अवधिमा 2700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1263 फर्म दर्ता भएकामा 165 खारेज भएका छन्। यसैगरी उत्पादनमूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,000 रूपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1263 फर्म नयाँ दर्ता, 1798 नवीकरण, 165 खारेजी, 86 पूँजी वृद्धि तथा 18 नामसारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामसारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पूँजी वृद्धि, 968 नवीकरण, 81 लगत कट्टा र 83 आयात निर्यात फर्म रहेका छन्। दर्ता भएका उद्योग सञ्चालनमा आएपछि 344 महिला र 2,678 पुरूषले रोजगारी पाएका छन्।
1: इण्डोनेसियामा हिजो बिहान गएको भूकम्पमा परि हालसम्म कम्तीमा 51 जनाको मृत्यु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेश मानसिंहलाई कसैको घरभित्र कैद गर्न दिन नहुने बताउनु भएको छ। आज काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको छ।
4: बीपी कोइरालाको पुण्यतिथि हो या जन्मदिनमा हो एउटा लेख लेखेको सम्झन्छु। महामानवको आवरणभित्र गुमिसिएका महान विचारहरू भनेर जसलाई जतिखेर मन लाग्छ त्यतिखेर चाहिँ बीपी कोइरालाको होल लाइफ होइन, भ्याल्युज होइन। बीपी कोइरालाको कुन समयको कुन प्रसङ्गमा बीपीको बीपी त लामो लाइफ छ। तर डेमोक्रेसीको लागि बीपीले कुनै बेला हतियार उठाउनु भयो, कुनै बेला निर्वाचनमा जानुभयो, कुनै बेला नेपाल आउनुभयो। कतिपय कुरा ट्याक्टिकल थिए, कतिपय कुरा भ्याल्युसँग जोडिएका थिए। हाम्रो पछिल्लो समयको हाम्रो परम्परा कति सन्दर्भमा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने। म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु ठाउँ ठाउँमा भइरहेको छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ। नेताले फेरि रातारात बीपीलाई सम्झाउनु भएको छ।
3: सभापति थापाले हाल सबै राजनीतिक दलभित्रका मान्छे निराशाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो।
4: कतिपटक सभापति हुनुभयो, कतिपटक सांसद हुनुभयो, कतिपटक मेयर हुनुभयो भन्ने त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मानिसहरू उत्पादन गर्ने कारखाना हो र साँच्चै त्यस्तो भएको छ। अहिले पोलिटिकल पार्टीभित्र भेटेको मान्छे भेट्यो भने सबै निराश, भइरहेको मान्छे हटाइदिएला भनेर निराश, हटेको मान्छे फेरि बन्द नपाउला भनेर निराश। काङ्ग्रेसको हेर्नुहोस् त्यस्तै छ, यसमा हेर्नुहोस् सबैजना को खुसी हो। पाँचपटक प्रधानमन्त्री भएको मान्छे पनि दिग्दार छ, छैटोपटक किन बन्न भएन भन्ने छ। सफलताको मानकै केलाई बनाइदिएको छ भने

0: कसले कति हामी चाहिँ सत्तामा वा शक्तिमा त्यहाँभित्र गयौँ भन्ने कुरा बनाइएको छ। यो परिभाषा नबदलिकन यसले समस्या लिएर आउँछ, यसले नयाँ राजदीवन विचलन लिएर आउँछ।
1: उहाँले आफूलाई काँग्रेस संस्था पनि इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो तीन दिनमा आफ्नो बारेमा जीवनमै सबैभन्दा धेरै निन्दा भएको बताउनुभयो।
0: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पाएको, तपाईँबाट थाहा पाएको सबै निन्दा हेडलाइन, कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइ नभ्याइ टिप्पिहालिहाल्छ, देखाइहालिहाल्छ, बजाइहालिहाल्छ। यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएको छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज छ कि भन्ने लाग्छ।
1: धनुषामा आर्थिक वर्ष 2082-83 246 उद्योग तथा फर्म खारिज भएका छन्।
2: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारिज भएका हुन्। यो अवधिमा 2700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1263 फर्म दर्ता भएकामा 165 खारेज भएका छन्। यसैगरी उत्पादनमूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,00,000 रूपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1,263 फर्म नयाँ दर्ता, 1,798 नवीकरण, 165 खारेजी, 86 पूँजी वृद्धि तथा 18 नामसारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामसारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पूँजी वृद्धि, 968 नवीकरण, 81 लगत कट्टा र 83 आयात निर्यात फर्म रहेका छन्। दर्ता भएका उद्योग सञ्चालनमा आएपछि 344 महिला र 2,678 पुरूषले रोजगारी पाएका छन्।
1: बर्दियामा एक वर्षमा समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
2: एक वर्षमा समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082-83 समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको छ। मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्ने गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीका अनुसार गर्मी सिजन लागेदेखि सर्वसाधारणको घरमा पसेका सर्प उद्धारका लागि डिभिजन वन कार्यालयको उद्धार टोली 24 घण्टा फिल्डमा दौड़िरहेको छ। पछिल्लो समय प्रत्येक दिन वनको टोलीले 6-7 विषालु सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिरहेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल, भाइपर लगायतका 146 सर्प, 8 चितुवा, 2 भैंसे गोहोरे, 2 सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपाली कांग्रेसको इतर सभले आयोजना गरेको राष्ट्रिय सम्मेलन शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदन पारित सहित पाँच बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको छ। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। सम्मेलनले 15 महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले गर्ने भनिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनु पर्यो भनेर सहभागीले मंचमा चिट पठाएका थिए। जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको दोहोर्याउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको हो।
4: मलाई कसैले मलाई हिन्दू धर्म चाहिँ नेपाल के हुने के धार्मिक स्वतन्त्र हुन्छ भन्ने पर्छ भन्ने गर्छु म। नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली जनता हातमा छ, तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुनु पाउँदो रहेछ भन्नु चाहिँ पाइँदैन। म हिन्दू हिन्दू हिन्दू त्यस कारण चाहिँ पशुपतिमा जान्छु, म पशुपतिलाई पूजा गर्छु, मैले पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ, अझ बुद्धिज्मलाई के भएको छ भने गुराजीले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैले हामीले सम्मान गर्नुपर्छ, त्यसलाई सम्मान गर्छु। मैले भनिसकेँ म अघि हिन्दू हो भन्दिनँ, अरू धर्म

0: לא דיו הילני, בוא נקסים גם בידו דיו בו, נמוסלים גם בידו דיו, נורוק ראי לבו חשוב בידו דיו הילני.
1: नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। आज काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो।
2: बीपी कोइरालाको पुण्यतिथि हो या जन्मदिनमा हो, एउटा लेख लेखेको सम्झन्छु। महामानवको आवरणभित्र गुमिसिएका महान विचारहरू भनेर, जसलाई जतिखेर मन लाग्छ त्यतिखेर चाहिँ बीपी कोइरालाको होल लाइफ होइन, भ्याल्युज होइन, बीपी कोइरालाको कुन समयको कुन प्रसङ्गमा, बीपीको बीपी त लामो लाइफ छ। तर डेमोक्रेसीको लागि बीपीले कुनै बेला हतियार उठाउनुभयो, कुनै बेला निर्वाचनमा जानुभयो, कुनै बेला नेपाल आउनुभयो। कतिपय कुरा ट्याक्टिकल थिए, कतिपय कुरा भ्याल्युसँग जोडिएका थिए। हाम्रो पछिल्लो समयको हाम्रो परम्परा कति सन्दर्भमा के रह्यो भने, आफूलाई जहाँनिर चाहिन्छ बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने। म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु ठाउँ ठाउँमा भइरहेका छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ। नेताले फेरि रातारात बीपीलाई सम्झाउनु भएको छ।
1: सभापति थापाले हाल सबै राजनीतिक दलभित्रका मान्छे निराशबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो।
2: कतिपटक सभापति हुनुभयो, कतिपटक सांसद हुनुभयो, कतिपटक मेयर हुनुभयो भन्ने त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मानिसहरू उत्पादन गर्ने कारखाना हो। र साँच्चीकै त्यस्तो भएको छ। अहिले पोलिटिकल पार्टीभित्र भेटेको मान्छे भेट्यो भने सबै निराश, भइरहेको मान्छे हटाइदिएला भनेर निराश, हटेको मान्छे फेरि बन्द नपाउला भनेर निराश। काङ्ग्रेस भयो त्यस्तै छ, एमा हेर्नु सबैजना को खुसी हो? पाँचपटक प्रधानमन्त्री भएको मान्छे पनि दिगदार छ, छैटोपटक किन बन्न भएन भन्दैछ। सफलताको मानकै केलाई बनाइदिएको छ भने कसले कति हामी चाहिँ सत्तामा वा शक्तिमा त्यहाँभित्र गयौँ भन्ने कुरा बनाइएको छ। यो परिभाषा नबदलिकन यसले समस्या लिएर आउँछ, यसले नयाँ राजनीतिक विचलन लिएर आउँछ।
1: उहाँले आफूलाई काङ्ग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो तीन दिनमा आफ्नो बारेमा जीवनमै सबैभन्दा धेरै निन्दा भएको बताउनु भयो।
2: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर, यो गएको तीन दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पायो? तपाईँबाट थाहा पायो सबै निन्दा हेडलाइन। कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा कहिले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइन भएछ, टिप्पिहालिहाल्छ, देखाइहालिहाल्छ, बजाइहालिहाल्छ। यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएको छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज कि भन्ने लाग्छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको हो।
3: एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर तीन घन्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त।
1: नेपाल आयल निगमले ग्यास नहुँदा सास्तै खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका सात ठाउँबाट ग्यास दिएको छ। आज पशु सेवा शाखा चपली बुढानेलकञ्च, राधास्वामी कीर्तिपुर, नयाँ बजार, जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको थियो। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो। निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना समेत जारी गरेको छ। उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ। ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ। नेपालमा पछिल्लो समय विकसित परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धाबीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक रासिगदेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने कार्यक्रम छ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसक्ने किरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्तीका सन्दर्भमा यो उच्च स्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अब खबर फटाफट।
4: मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसुममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादोङमा गाउँपालिकाका महिला व्यवसायी अंगुर पालनतर्फ आकर्षित, गाउँपालिकाले महिलालाई आयोजनसँग जोड्ने उद्देश्यले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बंगुरका पाठापाठी र खोर निर्माणमा 50% अनुदान दिँदै। काभ्रेपलाञ्चोको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गरेको टीभी स्क्रिनिङका क्रममा 2 वडामा 3 जनामा क्षयरोग पहिचान, कार्यक्रममा 124 जनाले स्वास्थ्य परीक्षण गराए। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सबै सेवा बन्द। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा लागिएका सामग्री सकिएको र चालू आर्थिक वर्षका लागि सामान आइ नसकेकाले यही साउन 26 गतेदेखि सेवा ठप्प। झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै संक्रमितको संख्या 10, संक्रमित मध्ये 5 जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क। र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 7 टोली सहभागी हुँदै।
1: इण्डोनेसियामा हिजो बिहान गएको भूकम्पमा परि हालसम्म कम्तीमा 51 जनाको मृत्यु भएको छ। इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका अनुसार 900 बढी घरहरू ध्वस्त भएका छन्। करिब 5000 जना विस्थापित भएका छन्। विस्थापितहरूलाई अहिले आपतकालीन आश्रय स्थलमा राखिएको छ।
5: Our focus is now in Flores Island. A lot of local camps that have been set up by the government. And last night, I think most of the survivors community that are affected directly were gathered in that campsites.
1: Yo, BFBS, Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै कपिल वस्तुको भगवानपुरमा 62.2 मिलिमिटर वर्षा भएको छ। हाल बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ। नेपाल आयल निगमले ग्यास नहुँदा सास्ती खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका 7 ठाउँबाट ग्यास दिएको छ। आज पशु सेवा शाखा चपली बुढानी लकन्छ, राधास्वामी किर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानदेखि सर्वसाधारणको भीड लागेको थियो। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो। निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना जारी गरेको छ। उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ। ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ। महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलर मार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा विक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ। नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता

0: सुदृढ गर्ने निर्णय गरेको छ। सम्मेलनले 15 महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउबाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले गर्ने भनेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकिलेको दावी गर्नुभएको हो।
1: एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि नाच्न, त सिकेकै मान्छे चाहिन्छ नि त।
0: सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 बुँदे सहमति भएको छ। यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
2: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 6 विद्यालय भवनको मरमत सम्हार फर्निचर निर्माण लगायत काम गरिदिएको छ। ट्रस्टको 18 लाख रूपियाँ लागतमा विद्यालयको मरमत सम्हार गरिएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थाङ सुहाङ,
5: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्हारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गर्दैछौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले 2,70,000 बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोखी मुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो। जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ, त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्युदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 भन्छ, त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो। टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो। चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 वडाको दावा भन्ने ठाउँमा पर्छ, त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ। त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको भाडा थियो है। टोटल 3,50,000 लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ। जनता प्राइमेरी स्कुल तेन्के मयङ गाउँपालिका 5 मजौले खावा भन्छ, रुफ रिपेयर बिल्डिङको मर्मत सम्हारको लागि चाहिँ 2,70,000 जिडब्लुटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिफर्ब अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18 लाख जति जिडब्लुटीको तर्फबाट चाहिँ कन्ट्रिब्युसन भएको थियो।
4: थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हजावा पर्व सकिएसँगै गुरही पर्वको तयारी शुरू भएको छ।

0: दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
1: वर्षभरि कुनै न कुनै चाड पर्व मनाइरहने थारू समुदायमा हरधावा पर्व सकिएसँगै गोरही पर्वको तयारी शुरू भएको छ। गोरही पर्व नाग पञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गोरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गोरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गोरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरेसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी,
2: हामीले गुरैमा नयाँ लुगा किनेछौँ अनि गुरैमा नयाँ लुगा लगाउँछौँ। हामीले गुरैमा पुतलाहरू खेलाउन बनाउँछ।
1: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यस बेला स्वर्ग लोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला,
3: गुरही भन्ने हुन्छ या नेपाली भाषामा गाइने किरा भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन फ्लाई भनेर भन्छ, त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा। त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आयल निगमले भोलि सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट ग्यास बेचिने भएको जनाएको छ। निगमले दैनिक बिक्री गर्ने विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घरासी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न पनि भनिएको निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतका संयुक्त टोलीबाट समेत ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमले ग्यास नहुँदा शास्ती खेपेका नागरिकलाई आज पनि काठमाडौँका 7 ठाउँबाट ग्यास दिएको छ।
4: आज पशु सेवा शाखा चपली बुढानी लकन्छ, राधा स्वामी किर्तिपुर, नयाँ बजार, जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानदेखि सर्वसाधारणको भीड़ लागेको थियो। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो। निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना जारी गरेको छ। उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ।
3: कंग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन सर्वहादुर देववा नेतृत्वको कार्य समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कंग्रेस संस्थापन इतर पक्षले शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 बुँदै निर्णय गर्दै भेला सकिएको छ। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यता कंग्रेस सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका 3 दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो। उहाँले आफूलाई कंग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो 3 दिनमा आफ्नो बारेमा जीवनमै सबभन्दा धेरै निन्दा भएको बताउनु भएको छ।
5: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको 3 दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पायो, तपाईँहरू थाहा पायो, सबै निन्दा हेडलाइन, कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइन रहेछ। टिप्पिहाल्या छ, देखाइहाल्या छ, बजाइहाल्या छ, यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएको छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज कि भन्ने लाग्छ।
3: धनुषामा आर्थिक वर्ष 82-83 246 वटा उद्योग तथा फर्म खारिज भएको छ।
6: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारिज भएका हुन्। यो अवधिमा 2,700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1,263 फर्म दर्ता भएकामा 165 वटा खारेज भएका छन्। यसैगरी उत्पादनमूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 वटा बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश

0: कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,00,000 रुपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1,263 फर्म नयाँ दर्ता, 1,798 नवीकरण, 165 खारेजी, 86 पुँजी वृद्धि तथा 18 नामचारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामसारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पुँजी वृद्धि, 968 नवीकरण, 81 लगतकट्टा र 83 आयात निर्यात फर्म रहेका छन्।
1: अस्ट्रेलियामा हुने टप एन्ड टी ट्वेन्टी सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाय गरिएको छ। टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि नै सुरु हुने उक्त सिरिजमा नेपाल लिग चरणमा 6 खेलमा प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको दाहरले सनातन हिन्दू राष्ट्रलाई राष्ट्रिय पहिचान बनाउने भएको छ। देउवाको उपस्थितिमा भएको सम्मेलनले पाँच पुँदे प्रतिबद्धतामध्ये हिन्दुत्वको विषय पनि समेटेको हो। यसका लागि संविधान संशोधन गर्ने विषय पनि सम्मेलनले निर्णय गरेको छ। तर सनातन हिन्दुत्वको विषयमा पार्टीका दुई नेताहरू विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महतबीच मञ्चमै निर्णय खोसाखोस भएको छ। नेता दीपक कुइकेलले निर्णय वाचन गरिरहेका बेला नेता निधिले निर्णय पत्र खोसेपछि महत आउनु भएको थियो।
4: पन्ध्रौँ महाधिवेशन यहाँ पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित होइन दाइ सबै सबै निर्वाचित होइन के दाइ सबै दाइहरू त मनोनित हो नि त।
3: नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घले भोलि सोमबारदेखि श्रमिक पठाउने कार्य ठप्प पार्ने भएको छ। आफ्ना मागको सुनवाई नभएको भन्ने सङ्घले भदौ एक गतेबाट देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको थियो। सङ्घका महासचिव हिरबहादुर टाँगेले विज्ञप्ति निकाल्दै वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गरिएको बताउनु भएको छ। वार्ताका लागि तयार रहेको भन्दै सङ्घले माग सम्बोधन र कार्यान्वयन नभएसम्म सङ्घर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ। भारतका स्थल सेना अध्यक्ष जनरल तीरथ सेठ चार दिने भ्रमणको सिलसिलामा काठमाडौँ आउनुभएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएको पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी प्रदीप जङ केसी र उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा सेना अध्यक्ष सेठलाई आगामी भदौ एक गते भोलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच सात पुँदे सहमति भएको छ।
5: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ।
3: बर्दियामा एक वर्षको अवधिमा समस्याग्रस्त आठवटा चितुवासहित 162 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
6: एक वर्षमा समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082-83 समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको छ। मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्ने गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीका अनुसार गर्मी सिजन लागेदेखि सर्वसाधारणको घरमा पसेका सर्प उद्धारका लागि डिभिजन वन कार्यालयको उद्धार टोली 24 घण्टा फिल्डमा दौडिरहेको छ। पछिल्लो समय प्रत्येक दिन वनको टोलीले 6-7 विषालु सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिरहेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन करेत रसल भाइपर लगायतका 146 सर्प 8 चितुवा 2 भैँसे गोहोरे 2 सुन गोहोरो कछुवा निर बिरालो मगर गोही रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ। यस्तै आर्थिक वर्ष 2081-82 154 र 80-81 146 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिनुभएको छ।
3: अस्ट्रेलियामा हुने टप 10 T20 सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाई गरिएको

टप एन टी ट्वेन्टी सिरिजमा नेपाल एकको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि सुरु हुने सिरिजमा नेपालले लिग चरणमा 6 खेलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले 21 अगस्तमा एन्ट्री स्ट्राइकको सामना गर्नेछ। खबर यति नै।

0: प्राधिकरण सभाहालमा बैठक बसेको थियो। बैठकले पहिरो प्रभावित रोल्पाको थोबाङ गाउँपालिका, सुनसारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकटको भेरी नगरपालिका वडा नम्बर 2 र आसपासका क्षेत्रको प्रारम्भिक भौगोलिक अध्ययन गर्न अध्ययन टोली 3 दिनभित्र फिल्डमा खटाउने निर्णय पनि गरेको छ। काङ्ग्रेसको इतर समूहले गरेको राष्ट्रिय सम्मेलन सर्वहातृ देउवा नेतृत्वको कार्य समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। काङ्ग्रेस संस्थापन इतर पक्षले काठमाडौँमा सुरु गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 मुद्दा निर्णय गर्दै बेला सम्पन्न भएको हो। सम्मेलनमै बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यता काङ्ग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा धर्म गौतमले लेखेको बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो। उहाँले आफूलाई कङ्ग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो 3 दिनमा आफ्नो बारेमा जीवनमा सबभन्दा धेरै निन्दा भएको छ भन्नुभएको छ।
1: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको 3 दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पायो तपाईँबाट थाहा पायो सबै निन्दा हेडलाइन कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा कहिले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइन रहेछ। टिप्पिहाल्या छ, देखाइहाल्या छ, बजाइहाल्या छ, यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएको छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज कि भन्ने लाग्छ।
0: थारू समुदायमा महिनाअनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको सुरु तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरी।
2: गुरही पर्व नागपञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी।
3: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि गुरैमा हामीले गुरैमा पुतलाहरू खेलाउन बनाउँछौँ।
2: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यसबेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला।
4: गुरही भन्ने हुन्छ या नेपाली भाषामा ग्राइने किरा भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन फ्लाई भनेर भन्छ। त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा, त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसीमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी उनको जुन कामले खटाइएको थियो उनी चाहिँ फेरि स्वर्ग लोक जानुपर्छ। अनि यही कथासँग जोडिएको यो खास गरेर यो गुरही पर्व हो।
2: दाङको देउखुरीबाट मनाउन सुरु गरिएको गुरही बिस्तारै दाङबाट बसाइ सरेर सुदूर पश्चिम प्रदेशमा गएका थारू समुदायले पनि यो पर्व मनाउने गर्दछन्। तर दाङको देउखुरी बाहेक अन्य पालिकामा बसोबास गर्ने थारू समुदायले यो पर्व मनाउँदैनन्। केही थारू समुदायले यो पर्व किन मनाउँदैनन् त भन्ने प्रश्नमा संस्कृतविद अशोक थारू यसो भन्नुहुन्छ।
5: यो पर्व वास्तवमा भारतीय सांस्कृतिक पर्व हो, त्यो भएर नेपालमा पनि भारतीय मूलका चाहिँ जुन नेपालीहरू छन् तिनीहरूमा यो पर्व मनाइन्छ, तर पहाडी मूलका नेपालीहरूमा यो पर्व मनाइन्छ।
0: कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क सब चिस्यान सेवाबाट हालसम्म करिब 800 जनाले सेवा लिएका छन्। उपमहानगरपालिकाले 3 वर्षदेखि 6 वटा सब चिस्यान यन्त्र सेवा सञ्चालन गरेकामा सेवा लिनेको संख्या 798 पुगेको हो। नगर प्रहरी बलले सब चिस्यान आवश्यक पर्ने परिवारलाई घरमै लगिदिने गरेको छ। खबर यति नै, नमस्कार।
6: BFBS Kulkar Radio

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नाइमा मोबिलिटी एक्सपोमा 7,500 सवारी साधन बुकिङ भएका छन्। काठमाडौँको प्रकृति मण्डपमा साउन 26 गतेदेखि हिजोसम्म चलेको प्रदर्शनीमा 5,504 पाङ्रे र 2,002 पाङ्रे सवारी बुकिङ भएको व्यवस्थापनले जनाएको छ। एक्सपोमा 1,80,000 अवलोकन गरेका छन्। एक्सपोमा 55 ब्रान्डका 44 नयाँ मोडल देखाइ

0: थियो। मादी एकका वडाध्यक्ष देवी जङ गुरुङले पहिरो पन्सार यातायात सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। पहिरोले पर्यटकीय गाउँ सिक्लेससँगको सम्पर्क टुट्दा आन्तरिक पर्यटक प्रभावित बनेका थिए। विदेशी पर्यटक नभए पनि विदाका समयमा सिक्लेसमा आन्तरिक पर्यटक पनि भरिभराउ हुने गरेका छन्। बर्दियामा एक वर्षको अवधिमा समस्याग्रस्त 8 चितुवासहित 165 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
1: एक वर्षमा समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082-83 समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको छ। मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्ने गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीका अनुसार गर्मी सिजन लागेदेखि सर्वसाधारणको घरमा पसेका सर्प उद्धारका लागि डिभिजन वन कार्यालयको उद्धार टोली 24 घण्टा फिल्डमा दौडिरहेको छ। पछिल्लो समय प्रत्येक दिन वनको टोलीले 6-7 विषालु सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिरहेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल, भाइपर लगायतका 146 सर्प, 8 चितुवा, 2 भैंसे गोहोरे, 2 सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ। यस्तै आर्थिक वर्ष 2081-82 154 र 80-81 146 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिनुभएको छ। मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसुममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यवसायी पंगुर पालनतर्फ आकर्षित, गाउँपालिकाले महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बंगुरका पाठापाठी र खोर निर्माणमा 50% अनुदान दिँदै। काभ्रेपलाञ्चोको मण्डन देवपुर नगरपालिकाले सञ्चालन गरेको टिभी स्क्रिनिङका क्रममा 2 3 क्षयरोग पहिचान कार्यक्रममा 124 स्वास्थ्य परीक्षण गराए। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सबै सेवा बन्द। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा लागिएका सामग्री सकिएको र चालू आर्थिक वर्षका लागि सामान आइ नसकेकाले यही साउन 26 गतेदेखि सेवा ठप्प। झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै संक्रमितको संख्या 10, संक्रमित मध्ये 5 मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क। र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 7 टोली सहभागी हुँदै।
0: इरानी सेना प्रमुखले अमेरिकी सैनिकको ज्यान लिने वा नियन्त्रणमा लिनेलाई $30,000 पुरस्कार घोषणा गरेका छन्। जनरल अमिर हतामीले यस्तो कार्य महिलाले गरेमा पुरस्कार राशि दोब्बर पारिने इरानी मिडियाले उल्लेख गरेका छन्। थप जानकारी सहित बीबीसीका जो इनवर्ड।
2: A really extraordinary thing to say. I mean, not one I can't remember a precedent for saying something like that about an ordinary soldiers. So both sides do have this really really bellicose rhetoric. But at the same time, neither of them have given a clear indication they want to return to war. In fact, they have both, by their actions, suggested that they would rather avoid.
0: Khabar etti ne. Namaskar.
3: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आज सोमबारदेखि श्रमिक पठाउने कार्य ठप्प पार्ने भएको छ। आफ्ना मागको सुनवाई नभएको भन्दै संघले भदौ 1 गतेबाट देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको थियो। संघका महासचिव हरि इराबहादुर डाङ्गीले विज्ञप्ति निकाल्दै आजदेखि वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गराइएको बताउनु भएको छ। वार्ताका लागि तयार रहेको भन्दै संघले माग सम्बोधन र कार्यान्वयन नभएसम्म सङ्घर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ। भारतका स्थल सेना अध्यक्ष जनरल तीरथ सेठ 4 दिने भ्रमणको सिलसिलामा काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणमा आएको 5 सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कुमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्केसी र उहाँकै धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

0: निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतको संयुक्त टोलीबाट समेत ग्यासको बिक्री कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच साथ बुँदै सहमति भएको छ।
1: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ।
0: एनएसजे पल्सर स्पोर्ट्स अवार्ड 2082 पिपल्स चोइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले खेलाडी सूचीबद्ध गरेको हो। भलिबलकी मिना सुनार, फुटबलकी पूजा राणा, कराँतेका सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्सा मार्शल आर्ट्स एमएमएका रविन्द्र ढाँटलाई सूचीमा राखिएको छ। यी खेलाडीलाई एक दिनमा एकजनालाई मात्रै एउटा मात्र मत दिन पाउने गरी व्यवस्था गरिएको छ। भोटिङ पार्टनर आइएमए खल्तीको मतभार 50% हुनेछ भने बाँकी 50% मतभार सामाजिक सञ्जाल फेसबुक नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको हुनेछ। सङ्घका महासचिव अञ्जन खड्का:
2: पिपल च्वाइस क्रीडाको विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीमा प्राप्त मतका आधारमा चुनिनेछ।
0: अवार्ड आयोजक र पल्सर नेपालको फेसबुक पेजबाट मतदान कार्य सुरु भइसकेको छ। बेलायतले बनाएका ड्रोन आक्रमणमा परि रुसमा कम्तीमा 7 जनाको ज्यान गएको छ। युक्रेनले 800 ड्रोनको सहायतामा गरेको आक्रमण यो वर्षकै सबभन्दा ठूलो भएको भनिएको छ। रुसले युक्रेनमा गरेको आक्रमणमा पनि 8 जनाको मृत्यु भएको छ। न्यू हेभन विश्वविद्यालयका प्राध्यापक म्याथ्यु स्मिथले युक्रेनको सुरक्षाका लागि बेलायत निर्मित ड्रोन महत्वपूर्ण हुन् भन्नुभएको छ।
3: It's extremely significant. It's an indication that Ukraine is getting the support that it needs from its allies in Europe to do the kind of strategic level sustained weapons manufacturing that it needs as a security guarantee. It's absolutely critical.
0: अस्ट्रेलियामा हुने टप एन टी ट्वेन्टी सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाई गरिएको छ। टप एन टी ट्वेन्टी सिरिजमा नेपाल एको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि सुरु हुने सिरिजमा नेपालले लिग चरणमा 6 खेलमा प्रतिस्पर्धा गर्नेछ। खबर यति नै। नमस्कार, म महेन्द्र।
4: यो BFBS कुल कार्यक्रम हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत राखिएको जनाएको छ. आयोगका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली खलबलिए पनि मूल्य यथावत राखिएको बताएका छन्। निगमले हाल अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्य समायोजन नगरिएको बताएको छ. मूल्य समायोजन नहुँदा निगमलाई प्रत्येक दुई हप्तामा 85 करोड 35 लाख रुपियाँ घाटा भइरहेको निगमको भनाइ छ. हाल नेपालमा पेट्रोल किन्न प्रति लिटर 197.50 रुपियाँदेखि 200 रुपियाँसम्म चाहिन्छ. यस्तै डिजल तथा मट्टितेलको मूल्य पनि सोही तोकिएको छ. कङ्ग्रेसले विशेष महाधिवेशनका विरोधकर्ता पक्षले गरेको निर्णयमा आपत्ति जनाएको छ. सञ्चारकर्मीसँग कङ्ग्रेस प्रवक्ता देवराज चालिसाले संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति आपत्ति जनाउनु भएको छ. पार्टीले आज सोमबार यसबारे विस्तृतमा धारणा राख्ने उहाँको भनाइ छ. कार्यक्रमलाई सभापति गगन कुमार थापाले पनि सम्बोधन गर्नुहुनेछ. फरक मत भए पार्टीको फोरम वा महाधिवेशनमा ल्याउन उहाँको आग्रह छ. मनसुन प्रतिकारी कमान्ड पोस्टले हिमाली तथा पहाडी भेगमा बाढी केग्रान डुबान र पहिरोको जोखिम बढेको निष्कर्ष निकालेको छ. विपद न्यूनीकरण प्राधिकरण अन्तर्गत कमान्ड पोस्ट बैठकले लगातार वर्षा हुँदा जमिन गलेका कारण मनसुन अवधिभर थप सतर्कता अपनाउन सम्पूर्णमा अनुरोध गरेको हो. प्राधिकरणका कार्यकारी प्रमुख एवं पोस्टका अध्यक्ष डाक्टर धर्मराज प्रतीकको अध्यक्षतामा प्राधिकरण हलमा बैठक बसेको थियो. बैठकले पहिरो प्रभावित रोल्पाको थवाङ सुनसहरी बाजुराको त्रिवेणी र जाजरकोटको भेरीका

0: धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी,
1: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि गुरहीमा नयाँ लुगा लगाउँछौँ। हामीले गुरहीमा पुतलाहरू खेलाउनलाई बनाउँछौँ।
0: थारू समुदायमा प्रचलित किंवदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यस बेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किंवदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला,
2: गुरही भन्ने हुन्छ या नेपाली भाषामा गाइनी किरा भन्छ या अङ्ग्रेजीमा ड्रागन फ्लाई भनेर भन्छ, त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा। त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसुना खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनको जुन कामले खटाइएको थियो उनी चाहिँ फेरि स्वर्ग लोक जानुपर्छ। अनि यही कथासँग जोडिएको यो खास गरेर यो गुरही पर्व हो।
0: दाङको देउखुरीबाट मनाउन सुरु गरिएको गुरही बिस्तारै दाङबाट बसाइ सरेर सुदूर पश्चिम प्रदेशमा गएका थारू समुदायले पनि यो पर्व मनाउने गर्दछन्। तर दाङको देउखुरी बाहेक अन्य पालिकामा बसोबास गर्ने थारू समुदायले यो पर्व मनाउँदैनन्। केही थारू समुदायले यो पर्व किन मनाउँदैनन् त भन्ने प्रश्नमा संस्कृतविद अशोक थारू यसो भन्नुहुन्छ।
3: यो पर्व वास्तवमा भारतीय सांस्कृतिक पर्व हो, त्यो भएर नेपालमा पनि भारतीय मूलका चाहिँ जुन नेपालीहरू छन् तिनीहरूमा यो पर्व मनाइन्छ, तर पहाडी मूलका नेपालीहरूमा यो पर्व मनाइन्छ।
4: कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क सब शिक्षण सेवाबाट हालसम्म करिब 800 जनाले सेवा लिएका छन्। उपमहानगरपालिकाले 3 वर्षदेखि 6 सब शिक्षण यन्त्र सेवा सञ्चालन गरेकामा सेवा लिनुको संख्या 798 पुगेको हो। नगर प्रहरी बलले सब शिक्षण आवश्यक गर्ने परिवारलाई घरमै लगिदिने गरेको छ। विदेश तथा घरबाट टाढा रहेका आफन्त आउन्जेल शिक्षण यन्त्रमा राख्ने गरिएको उपमहानगर प्रमुख उपप्रमुख कन्द कलाकुमारी राणाले बताउनु भएको छ। अब खबर फटाफट।
5: मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसुममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादोगमा गाउँपालिकाका महिला व्यवसायी अङ्गुर पालन तर्फ आकर्षित।
4: BFBS, Gorkha Radio.

आज नागपञ्चमी पर्व। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर परम्परागत विधिअनुसार नाग तथा सर्पको पूजाआजा गरी मनाइँदैछ। आजको दिन बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि गोबरले नागको प्रतिमा बनाई वा नागको तस्विरमा दही, दुबो, कुश, सिन्दुर तथा चन्दन चढाएर पूजा गर्ने गरिन्छ। यसरी पूजा गरिएको नागको चित्र घरको मूल ढोकामा टाँस्नाले सर्प वा नागको भय नहुने धार्मिक जनविश्वास रहेको छ। नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिक, कर्कट, शङ्ख र शेषनाग लगायतका अष्टनागको चित्र घरको ढोकामा टाँस्ने प्रचलन छ। यसरी घरमा नागको चित्र टाँस्दा चट्याङ, आगलागी तथा सर्पदंशको जोखिमबाट जोगिन सकिने जनविश्वास छ। ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै पनि शुभ तथा मांगलिक कार्य गर्नका लागि छुट्टै सायद हेरिरहनु पर्दैन। साथै नयाँ घर वा भवन निर्माण गर्दा जमिनमा नागको बास भएमा विधिगत पूजा गरेर पन्छाउनाले नागदोषबाट मुक्ति पाइने विश्वास गरिन्छ। आजको दिन श्रद्धालुहरू दिनभर व्रत बसि सूर्यास्तपछि नाग देवताको मूर्ति वा प्रतिमामा फलफुल, मिष्टान्न तथा प्रसाद चढाई पूजा गर्छन्। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गर्ने र आफू पनि ग्रहण गर्ने गरिन्छ। देशभरका प्रमुख नाग तथा नाग मन्दिर र पोखरीमा भक्तजनको उपस्थिति रहने गर्दछ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको धारले सनातन हिन्दू राजलाई राष्ट्रिय पहिचान बनाउने भएको छ। देउवाको उपस्थितिमा भएको सम्मेलनले पाँच बुँदे प्रतिबद्धतामध्ये हिन्दुत्वको विषय पनि समेटेको हो। यसका लागि संविधान संशोधन गर्ने विषय पनि सम्मेलनले निर्णय गरेको छ। तर सनातन हिन्दुत्वको विषयमा पार्टीका दुई नेताहरू विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महतबीच मञ्चमै निर्णय खोसाखोस भएको छ। नेता दीपक कुइङ्कलले निर्णय वाचन गरिरहेका बेला नेता निधिले निर्णय पत्र खोसेपछि महत आउनु भएको थियो।

0: घरासी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न पनि भनिएको निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेत वा संयुक्त टोलीबाट समेत ग्यासको बिक्री कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। चितवनमा विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने भएको छ। सिडिओ गणेश अर्यालको समजगतमा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारी साधन व्यवस्थापन नियमन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी समन्वय बैठकले ती गाडीको अधिकतम गति प्रति घण्टा 40 किलोमिटर कायम गर्ने निर्णय गरेको हो। निर्णयअनुसार विद्यालयका सवारी साधनमा 15 दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ। गति नियन्त्रण प्रवृत्ति जडान नगरेका सवारी साधन सञ्चालनमा रोक लगाइने अर्यालले बताउनु भएको छ। विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच 7 पुँदे सहमति भएको छ।
1: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ।
0: इरानी सेना प्रमुखले अमेरिकी सैनिकको ज्यान लिने वा नियन्त्रणमा लिनेलाई $30,000 पुरस्कार घोषणा गरेका छन्। जनरल अमिर हतामीले यस्तो कार्य महिलाले गरेमा पुरस्कार राशि दोब्बर पारिने इरानी मिडियाले उल्लेख गरेका छन्। थप जानकारी सहित बीबीसीका जो इनवर्ड।
2: A really extraordinary thing to say. I mean, not one I can't remember a precedent for saying something like that about an ordinary soldiers.
0: Khabar etine. Namaskar, I'm Mahendra.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कङ्ग्रेसले विशेष महाधिवेशनका विरोधकर्ता पक्षले गरेको निर्णयमा आपत्ति जनाएको छ। सञ्चारकर्मीसँग कङ्ग्रेस प्रवक्ता देवराज चालिसले संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति आपत्ति जनाउनु भएको छ। पार्टीले आज सोमबार यसबारे विस्तृतमा धारणा राख्ने उहाँको भनाइ छ। कार्यक्रमलाई सभापति गगन कुमार थापाले पनि सम्बोधन गर्नुहुनेछ। फरक मत भए पार्टीको फोरम र महाधिवेशनमा ल्याउन उहाँको आग्रह छ। नाइमा मोबिलिटी एक्सपोमा 7,500 सवारी साधन बुकिङ भएका छन्। काठमाडौँको प्रकृति मण्डपमा साउन 26 गतेदेखि हिजोसम्म चलेको प्रदर्शनीमा 5,504 पङ्गरी र 2,002 पङ्गरी सवारी साधन बुकिङ भएको व्यवस्थापनले जनाएको छ। एक्सपोमा 1,80,000 अवलोकन गरेका छन्। एक्सपोमा 55 ब्रान्डका 44 नयाँ मोडल देखाइएको थियो। नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले प्रदर्शनी सफल भएको बताउनु भएको छ। बुकिङ भएका गाडी बिक्री भएमा 20 अर्ब रुपियाँ बराबरको कारोबार हुने भनिएको छ। प्रदर्शनीमा सबभन्दा बढी बिवाइडी टाटा चेरी एथर लगायत कम्पनी अग्रपङ्क्तिमा देखिएका छन्। थारू समुदायमा महिनाअनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
4: गुरही पर्व नाग पञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी,
5: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि गुरैमा हामीले गुरैमा पुतलाहरू खेलाउन बनाउँछौँ।
4: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यसबेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला,
6: गुरही भन्ने हुन्छ या नेपाली भाषामा ग्राइने किरा भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन फ्लाई भनेर भन्छ। त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा, त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसीमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी